परम सम्मान योग गुरु साहब जी का परम पवित्र मुकदस पुनीत आपा गुरु सात सिंह जी हो वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतह। शब्द भंडार बहरे जखार धन धन श्री गुरु ग्रंथ साहिब महाराज जी के पवित्र अमोलिक खजाने विचों आसा की वार दे शब्दां श्लोकां पौड़ियां द्वारा अथवा कुछ शब्दां द्वारा सतगुरां दी दात शिक्षा प्राप्त हुई। अंतला शब्द जो आपके दे सामने गायन किया जा रहा है आसा अते पहाड़ी आदि के आलापा अंदर स्वरां अंदर सप्तकां अंदर इसकी बेसिक लाइन इसका बेसिक आइडिया सेंट्रल आइडिया गुरु महाराज जी पुनः पुनः फरमाते हैं ताकि साडे मन अंदर वस जाए टिक जाए। गुरसिख हर बोलो मेरे भाई हे गुरु के प्यारे सर्वव्यापी सर्वशक्तिवान ओमनी प्रेजेंट एंड ओमनी पोटेंट जो अलमाइटी फादर है जो सर्वशक्तिवान हर समय हर जगह व्यापक है समूह कुवतां शक्तियां का मालिक है उसका चिंतन करो उसकी आराधना करो। गुरसिख हर बोलो मेरे भाई अगे इकरार है वायदा है फल की मिलेगा प्राप्ति की होगी मुआवजे अंदर रिवार्ड इवजाना की मिलेगा। गुरसिख हर बोलो मेरे भाई हर बोल सब पाप लह जाए। कई बार मनुख ना चाहता होया भी पाप कर जाता है अकारण ही किसी नाल शदीद ख्यालातां का टकराव हो जाता है अकारण ही किसी नाल विरोधता हो जाती है ना चाहते हुए भी कई कुछ इत हो जाता। कौन चाहता है मेरे स्वच्छ अति कीमती लिबास उत्ते गर्द पवे कालस लगे पर फिर भी लग जाती नादया नादया आलूदगी हो जाती है। मैं ही ना चाहते हुए लैण देण विच वर्तारिया अंदर कई बारी तलख कलामिया अचेत गल्लां हो जांदियां ने ते हौली हौली सूक्ष्म मैल लगती लगती भी कसाफत गलाजत का रूप धार जाती है ते डूंगी हो जाती है। इस लिए सतगुरां ने आपके पावन फरमाना द्वारा फरमाया है नर अचेत पाप ते डर जो तू उचेचे तौर ते ढा के अटेंशनली नहीं भी कर दो ऐसे हो जान वाले पापा तो भी तू सुचेत रह बेदार रह बच के रह नर अचेत पाप ते डर। तो गुरु साहिब जी ने ऐसा भी फरमाया है कि जे बिलफर्ज ना चाहद्या चाहद्या भी एक साफत गलाजत मैल लगती जाए तो भी आशावादी गुरु ने सानू रहबरी बख्शद्या होया शाहकार कलाम अंदर फरमान किया है परिया मत पापा के सन हूं तू बेहिस बेहरकत बेउदमा ना हो तेरी ना टा दे कि मैं पापी हो गया हां ते देख किवें आशावादी सतगुरु मेहरामत करते ने परिया मत पापा के सन पहले मिसाल दिती है मूत पलीती कपड़ हुए अगे ढंग दस्या दे साबून दे मैंने लगाना दे साबून उस पलीत कपड़े नू नापाक कपड़े नू जो मूत पलीती कपड़ हुए हो गया सी दे साबून लईए उतों ऐसे तरह ही तरिया मत पापा के सन ओ तोपे नावे के रंग। कई पाउडर कई साबण ऐसे भी होंगे ने मैल भी ला देंगे ने रंगत भी दे जाते
نام ایسا صابن ہے، نام ایسا پاؤڈر ہے، نام ایسا میل کٹن والا تے گنا والی چیز ہے کہ منک دے من دی میل بھی لا دیندا ہے تے رنگ بھی چاڑ دیندا ہے۔ اس لیے تو پرمیشر دا جس سنیا کر، اتوا گاویا کر، اتوا تارن کریا کر تے عملایا کر۔ گرسک ہر بولو میرے بھائی، ہر بول تو سب پاپ لہ جائے۔ تو من بچ کرم کر کے کئی بار پاپ ہو جاندے نے، تے بڑا ہی قیمتی شیشہ کسے منگوایا ہوئے، پاوے بلجیم تو منگوایا ہوئے، انشور کرا کے بڑی احتیاط نال وڈ مولے بنگلے دی نکر اچ آبنوسی فرنیچر دے نال آت وڈ مولے ٹیبل تے لایا ہوئے، اس دن اس نو گھروں باہر جانا پی جائے تے حیران ہو گئے شیشے چ منہ نہیں دسدا سونا، صاف ستھرا چہرہ، دستار داڑا نہیں دس رہا، کارن کی ہے؟ تے پھر پتہ لگا پھر شیشے تے میل پی گئی سی۔ این اسی طرح کئی بار جی میل نہ بھی ہوگی، ایک ہور بھی کارن ہوں، شیشے چہرہ نہیں دستا، شیشہ سامنے محرک ہو، متحرک ہو، ہلدا جلدا ہو، دوہاں حالتوں میں چہرہ نہیں دستا، شیشہ بڑ مولا ہی ہوں۔ ایک ہور بھی سیانے نے حالت کڈی ہے، جی شیشہ صاف بھی ہو، شیشہ ساکن بھی ہوگی، میں نے کھلوتا ٹکیا ہوا ہلدا نہ بھی ہو، تیجی ایک ہور بھی گل ہے، ویکھن والے نو گیان نہ ہوئے کہ میں ہی ادھر منقش ہو رہا، میرا ہی ریفلیکشن ادھر جا رہا، میرا اپنا ہی سایہ ہے اگیانتا نال، تاں بھی انہوں فائدہ نہیں ہوئے گا۔ جمیں کئی جانور اپنے پرشامے نال لڑتے رہتے، کئی گائیاں شیشیاں نو ٹکران دیاں ویکھیاں بمبئی اندر، کئی کتے شیشیاں دے وچ اپنا چہرہ ویکھ کے پونک دے ویکھے، کئی جانور لو لہان ہوندے ویکھے شیشیاں تے چونجا مار مار، اگیانتا ہے نا کہ میرا اپنا حصہ آیا ادھر منقص ہو رہا ہے۔ تو تین اوستھاواں نے، شیشہ کڈا وڈ ملا ہوئے، تین کارن ہون تو وہ منہ نہیں دستا، چہرہ نہیں دستا، روپ نہیں دستا، ایک تے وہ میل پی ہوئے، ایک حرکت وچ ہوئے، تے تیجا ویکھن والا اگیانی ہوئے تے میرا اپنے پرشاما۔ تینو سنتا دی بھاشا وچ، سنت بولی وچ لکھیا ہے مل وکشیپ آورن، تین دوش جس انسان دے ہردے نوں ہون اونوں آپا نہیں دس سکدا، پاواں گرو گھر وچ جنم لین والا کیوں نہ ہو، ہر ویلے کیرتنیا کیوں نہ ہوئے، مل وکشیپ تے آورن، انہاں دا اکو ہی علاج ستگرا نے دسیا ہے کہ سنگت دوارا، گرمکھاں دی صحبت دوارا، شبھ وچار وٹاندرے دوارا، اتے پرمیشر دے نام جپن نال اے سارے مل آلودگیاں دور ہو جاندیاں نے۔ تو کہہ کے سماپتی کیتی جاوے گی، گرسکھ ہر بولو میرے بھائی آپ دا دھنواد ہوئے گا، آؤ رل کے